0: ओके तो डी स्किन का फेस वॉश अब मार्केट में अवेलेबल हो चुका है. आप कहीं से भी जाकर परचेज कर सकते हैं. बहुत ही प्रीमियम क्वालिटी के प्रोडक्ट्स हैं. आप ट्राई करके देखिएगा, आपको मजे आ जाएंगे जी. ऐसा फील होगा कि आप कोई बहुत ही महंगा सा प्रोडक्ट इस्तेमाल कर, लेकिन ये मुनासिब सी कीमतों में आपको मिल रहा है. तो लास्ट में ट्राई करके देखिए. और इसी के साथ साथ आपका जो कॉलिंग वाला सेगमेंट है वो जरा हम स्टार्ट करते हैं. कॉलिंग सेगमेंट में आप लोग हमें जो है ना वो ज्वाइन करते जाएंगे, और इसके अलावा हम ज्यादा से ज्यादा कॉल्स भी करेंगे. और इसके अलावा आप भी कॉल करना चाहते हैं तो कॉलिंग नंबर है 0332132288. सो फर्स्ट कॉलर की जाने बातें देखें कौन हमारे साथ मौजूद है. हेलो, अस्सलाम वालेकुम.
1: वालेकुम अस्सलाम.
0: के रसन सगड़ा
1: अलीजा.
0: अलीजा माशाल्लाह पहली कॉल है जो अलीजा जी लगी भैया. सो लकी. माशाल्लाह माशाल्लाह सुठी गाल आज. मतलब शुरुआती छोकरी जी कॉल संती, मतलब लगे तो तेलाइन छोकरी जो कॉल ही वेंदी इंशाल्लाह. इन
1: छोकरी जी कॉल.
0: ओके अलीसा बुधायो छाला ताने खुश आयो.
1: जी जी अल्हम्दुलिल्लाह. मां की कया तो आ बुधायो. ठीक है
0: सुगरा. अल्हम्दुलिल्लाह ठीक है. प्रोग्राम बुधो पिया.
1: जी जी रोजाना बुधना आयो.
0: टॉपिक थी अलीसा छा चवंदी.
1: टॉपिक तो कुछ नहीं जवा
0: मां जो भला निदा के सुई बुधाए गानो केड़ो बुधंदी.
1: निदा भजी होई गाने आ
0: शर्मीली या कुछ ज्यादा ही ना. चलो चलो ठीक है. थैंक यू सो मच अलीजा. तुम प्रोग्राम में कॉल कई इलाही सुठो लगन अलीजा संगाल है. ओके सो तुम भी कॉल कर सको था. कॉलिंग नंबर है 0332132288. नेक्स्ट कॉल है डिसू केरा से सगर मौजूद है. हेलो जी अस्सलाम वालेकुम.
2: وعلیکم السلام باجی.
0: کیڑو بھاسا سے گڈا
2: بارو مختار خان. ایاز علی بٹو.
0: ایاز علی بٹو کتھا کال کیا؟
2: لاڑکانے کا.
0: لاڑکانے کا ایاز بھا خوش آیو.
2: اے لو بردا تا کچھ لگا پیا کیڑا
0: مزے میں مزے میں پروگرام بدو پیا ایاز بھا.
2: ہاں تیرا گدا جی جوٹ کریم.
0: ہاں کیڑی بوٹی کریم تا لگایو
2: روز بدن نا باجی چوک کرا.
0: واہ واہ واہ واہ کیڑی کریم ہنی ڈٹھی تو
2: डॉक्टर
0: माई जो फोटो अस न जी जी जी जी बिल्कुल दोस्तों की याद कंदा
2: अच्छा बट्टो सिद्दीक मांगी
0: जी जी
2: राकेट बट्टो सत में क्या सलाम अलैकुम.
0: ओके थैंक यू सो मच अयाज भा तांचो मोहब्बतो तां प्रोग्राम में कॉल गई. ओके जी कॉलिंग नंबर 0332132288. आप सुन रहे हैं जी व्हाइट एश एंटी स्किन ब्यूटी शो. स्पॉन्सर्ड किया जा रहा है व्हाइट एश ब्यूटी प्रोडक्ट्स एंटी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से. नेक्स्ट कॉलर देखते हैं कौन कॉलर हमारे साथ मौजूद है. हेलो जी अस्सलाम वालेकुम.
3: वालेकुम सलाम बाजी सिदरा छाला.
0: अल्हम्दुलिल्लाह के रस से गड्डा
3: बाजी सिदरा ता जसा मदनर हाफिस सामला मत ढेलो मोरो खा.
0: वाह वाह वाह वाह मोरो वाला लिसनर माशाल्लाह इला एक्टिव आए ने ये ना.
3: जी जी बाजी सिदरा ता जे रोग प्रोग्राम बदनायो ता जे प्रोग्राम ना भालो हलंदो है
0: नालो तो बदायो मुझे प्रोग्राम जो जेको डेली बदनायो
3: व्हाइट एच
0: साबित करे छो मुझा वाकई रेगुलर लिसनर आयो तां डेली प्रोग्राम बुधंदा अज जो प्रोग्राम बुधो था सवाल ते तमा जो केड़ो जवाब आ
3: बाजी सवाल जो जवाब असै कोन तो जे
0: चलो मुखे बुधा तो कोई प्रोडक्ट लगाए तो जे की बुधाया थी
3: व्हाइट एच जी लवली क्रीम बस आज घराए दिनी आ
0: जी चलो चलो ठीक है बुधाए जो केड़न दोसन की याद कंदा
3: हाथ विलक मेरा मत देलो इच्छा मेरा मत देलो ममता लंडा से कलाम बुधाए जे ममताज मौलाई जो
0: चलो ममताज मौलाई हलाइंदासी तवा जे लाए
3: سلام کو تو حالائے جو یو انتظار وا موت برابر ہے کہ یار تو ہی دے سلام
0: ٹھیک ہے ٹھیک ہے ٹھیک ہے تھینک یو سو مچ پیارا با پروگرام میں کال کئی تاں جو محبت ہوں آئیں تاں شوق سا پروگرام بدن آیو جن جو نالو آئے وائٹ ایشن ٹی سکن بیوٹی شو اچھا مو چھنچر تھی کال نہ ورتی ہوئی نہ شاید چھنچر تھی نہ ورتی کھمس تھی بھی نہ ورتی ہوئی سو اج تو وٹھنی ہوئی نا مکھے کٹکی تھوڑی کھانی سمجھو تھا نہیں سو مطلب یہ تو گالوں لازمی وٹھنی ہوں سو کالنگ نمبر ہے 0333-1322-88 نیکسٹ کال ڈسوں تھا کہ اساں سا کالر موجود ہے ہیلو وعلیکم السلام دعا ہاں ڈسو میں دعا کے سنارے ونا تھی یہ نا دعا چالا خوش آیو الحمد للہ تبھی تمہیں بھلا مزو نہ آئے صفا انرجی ڈاؤن لگی پی تھی ہاں ڈس میں سمجھی ہوئی ہس اچھا دعا بدھاؤ پروگرام بدھو پیا اچھا ٹاپک دی دعا چوندی اللہ یہ تو غلط ہے نا چلو یہ بدھاؤ تو تاکہ پروڈکٹ استعمال کرو آپ وائٹ ایز بیوٹی کریم ہنو پیا ریزلٹ ملو دعا کے چلو چلو مانن کے چھا چوندا ہنو بابا ہنو وائٹ ایز بیوٹی کریم ہنو یہ نا چلو بیو چھا چوندی دعا سلام نہ ڈیندی چھا تبلے ڈاؤن ہے نا لائے چلو دعا جو دشمن کے بھی اساں ویلکم چو تھا ہی نا اوکے تھینک یو سو مچ دعا تا پروگرام میں کال کئی طبیعت ٹھیک تھی ویندی جلدی ٹھیک ہے موسم جو بھی تھوڑا ایشو تھی سکے تو برف گھنی کھادی ہوں لگی اچھا کچھ یہ بھی تھی اگر اصو ہے کدی کدی تھوڑی پانچ طبیعت بھی سمجھ میں نہیں آتا یہ تھی ویو ہے اوکے سو تمہاں بھی ہاں بالکل تمہارے کالز اچن تھوں اور کالنگ نمبر ہے 0333-1322-88 جلدی جلدی کال کیو اچھا میں ذرا کھو گئی تھی آگے کامنٹس کی جانب اوکے سو یہ کال ہم دیکھتے ہیں کون ہمارے ساتھ موجود ہے ہیلو جی ہیلو اتنا بھائی سناٹا کیوں ہے اوکے سو نیکسٹ کال نیکسٹ کالر دیکھتے ہیں کون ہے ہیلو جی
4: السلام علیکم
0: وعلیکم السلام
4: احمد انصاری جی جی
0: اچھا مطلب مجھے کنن تھوڑو پروسیس کیو بدھی ماں صحیح بدھاندی یا نہ خوشی میں چھا چوندا
4: ماں خوشی میں کچھ ہی گنتے ہیں سجے یقین ہی نہ تو اچھے
0: یقین یا گالا ہے مکہ بھی یقین نہ تو اچھے
4: یقین ہی نہ
0: تو اچھے اچھا ٹاپک تے تمہاں جواب دے سڈیو آپ
4: جی جی
0: آئیں تمہاں پروڈکٹ لگانے جے ارادے میں آئے ہونیا تائیں
4: پروڈکٹ یہ کیا ہوتا
0: کیڑو ہنو تا
4: پکچر موکلیں جا
0: ہاں پکچر کتھے موکلیں دو اچھا یو بھی ٹھیک ہے اساں اگتے علی سسٹم کرنا سی تے تاں پانے فوٹوز بھی اساں کے موکلے سکو تا چلو چلو زبردست فل فارم اے منصاری جو علی مرتضیٰ تاں نالو الائی خوبصورت ہے ماشاء اللہ اوکے سو بیو چھا چوندا
4: بیو کو جب گون چن تام جو دی گانا ساؤنڈ کا لکھا یا بس وہ پلے
0: کیڑو گانو بدائی سڈیو تے ہلایوں دا
4: ہاتھ سلام دا तेरे बिन नहीं कैसे जिया।
0: चलो ठीक आहे बियो, किंकी सलाम दींदा या बस टाटा गुड बाय।
4: सलाम सलाम जी कान सब नी मुनाफकन के
0: आईली ता भी दुआ वाली कार कहियो। चलो ठीक आ अली मुर्तजा, बहुत शुक्रिया तवा कॉल कई माशाल्लाह। आई तवा जी कॉल लगी भी वही यो इन के लक से पुथव। ओके सो नेक्स्ट कॉल वठू ता, कॉलिंग नंबर I03221322888। हेलो जी अस्सलाम वालेकुम। आईली दिस दिस दिस दरअसल कॉल डेली वठू ता हाड़े थोड़ो थोड़ो मानन के सन्याणी वही आया सो मां सुन्या त तई किंजी कॉल आई पर बजी वही। चलो ठीक आ ओके सो इते टाइम भी थी वाय त असा शॉर्ट कमर्शियल ब्रेक जी तरफ हलू था उनका पर जल्दी वापसी तवाने मोटी नासी तवा करे नवन जो इते बैठा हो जो मां ओ ही वनी ओ ही मोटावन थी। सो स्टे ट्यून स्टे कनेक्टेड एंड कीप लिसनिंग वाइटेश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय वाइटेश ब्यूटी प्रोडक्ट्स एंड डी स्किन ब्यूटी प्रोडक्ट्स। हनो आई सोना थियो